0: भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन।
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस

0: हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
0: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु धुकधुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार।
9: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
10: सम्पर्क फोन नम्बर 067-420-27,
9: 420-27।
10: सम्पर्क मोबाइल नम्बर 98-572-5597,
9: 98-511-81-918।
11: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी,
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674 2027 सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 9918
9: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
10: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
9: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
9: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
10: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
9: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
10: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 420001, मोबाइल नम्बर 98571917 98576567 र 98451 20736।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
3: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मुझे नहीं अरे वो वाली कासल लाको लाई करो एक मुठी पानी तपाई देऊ बा
1: नगराउनुस यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
2: भाउजू के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
1: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 व himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। भेटको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबूत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल र भारत बीचको साझा समृद्धि तथा उज्जवल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत भएको बताउनु भएको हो। प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको छिमेकी पहिलो नीति अन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देश बीचको विशेष बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत तत्पर रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल भारत सम्बन्धलाई थप सुदृढ़ बनाउँदै व्यापार पूर्वाधार ऊर्जा कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहकार्य बढ़ाइने विश्वास व्यक्त गर्नुभएको छ। सोमबार भारत भ्रमणमा जानुभएका लामिछानेले हिजोदेखि उच्च स्तरीय भेटवार्ता शुरू गर्नुभएको थियो। हिजो उहाँले भारतीय गृहमन्त्री र विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेट गर्नुभएको थियो।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व तत्काल नछाड्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पुछ तीन गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई महाधिवेशन प्रतिनिधिले अध्यक्ष छानेको बताउनुभयो।
3: मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुझेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन् त्यस सम्मत
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे अहिले पनि चर्चा चल्ने गरेको भन्दै उहाँले सदस्यता दिएको जानकारी समेत दिनुभएको छ। त्यसक्रममा ओलीले अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धज्जी उडाएको आरोप समेत लगाउनु भएको छ।
3: जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा त्यो नगरेर जुन चिज नगर्नुपर्ने हो त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनु भएको छ। सम्मानित संस्थाको बारेमा मलाई बोल्न इच्छा थिएन तर यो वास्तव नै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिद्ध्याउने काम भएको छ।
2: लोकतन्त्र गणतन्त्र र संघर्ष गरेका दलहरूप्रति वितृष्ण फैलाएर भदौ 23 र 24 को घटना घटाएको भन्दै ओलीले त्यसैको बलमा बनेको बालिन सरकारले देशमा अराजकता मचाइरहेको आरोप लगाउनुभयो। यो अराजकता धेरै दिन नचल्ने बताउनुभयो। जेएनसी आन्दोलनबारे छानबिन गरेको सरकारी आयोगमाथि आफ्नो पहिलेदेखि नै आपत्ति रहेको सुनाउँदै ओलीले आफ्नो सम्पत्ति विवरण नदिने चेतावनी समेत दिनुभएको छ।
3: केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू ज जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको हो। कसैको अचाक्ली सम्पत्ति देखियो अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार।
1: विपक्षीको अवरोध जारी रहेपछि राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले संसदमा दिएको सीमा विवाद सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षीले अवरोध जारी राखेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक जेठ 26 गते दिउँसो सभा 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। राष्ट्रिय सभाको हिजो र अस्तिको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। यस्तै विपक्षीको चर्को विरोधपछि प्रतिनिधि सभा बैठक पनि जेठ 25 गते सम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नका जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उक्त भनाईको अहिले सर्वत्र विरोध हुँदै आएको छ।
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 सहकारीका संचालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका संचालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। तपाईं हाम्रो बहुद्देश्य सहकारी, हाम्रो सगरमाथा, नागरिक कल्याण, यमुना आइडल लगायत 23 सहकारीका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति इनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा समितिमा सूचना दिन भनिएको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व, फरफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको बताउनु भएको हो। बोर्डले यही जेठ 16 गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रह समेत गरेको थियो। त्यसै गरी सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्य कर्मीबाट अनावश्यक दबाव सिर्जना गरेर आवश्यकता बाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न आग्रह समेत गरिएको छ। बोर्डमा आबद्ध भई 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
3: सरकारले स्थल मार्गको सीमानाकाबाट ओहोर दोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छूट सीमा बढ़ाएको छ। 100 रूपियाँको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थल मार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले 500 रूपियाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिए छाड्न सक्नेछन्। यसअघि 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको चर्को विरोध भएको थियो। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याब्लेट वा ल्यापटप वा कम्प्युटर मध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था रहेको छ।
4: कोशी प्रदेशमा चालू आर्थिक वर्षको 10 महिनामा बाल हेल्पलाइन सेवामा 38 बाल विवाह सम्बन्धीका सूचना दर्ता भएका छन्। हराएका बाल बालिका खोजतलाश समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 10-9-8 चालू आर्थिक वर्षको साउनदेखि वैशाख मशान्तसम्म यो संख्यामा सूचना दर्ता भएका हुन्। बाल अधिकार तथा संरक्षण कर्मी सुमन अधिकारीका अनुसार प्रदेशका 14 जिल्ला मध्ये 4 जिल्लाबाट मात्रै 30 सूचना दर्ता भएको जानकारी दिनुभएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। प्रहरीले पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई पुष्टि गरेको छ। दिल्लीको दक्षिणी भागमा रहेको भीड़भाड़युक्त बस्तीमा अवस्थित बेड एण्ड ब्रेकफास्ट फ्लोरिस स्टे होटलमा आज आगलागी भएको हो। आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फस्न पुगेका थिए। उद्धार तथा खोजी कार्य जारी रहँदा 40 भन्दा बढ़ी घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा 8 दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। अधिकारीहरूका अनुसार 21 जनालाई मृत घोषित गरिएको छ। प्रहरी र आपतकालीन सेवाका टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ रहेका छन्। स्थानीय संचार माध्यमहरूका अनुसार थप खोजी तथा उद्धार कार्य भइरहेको छ।
4: अब खेल समाचार। नेपालले एसीसी महिला प्रिमियर कपमा विजय शुरूआत गरेको छ। मलेसियाको पुलिस टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतार 16.5 ओभरमा 76 रन बनाउँदै अल आउट भएको थियो। कतारले दिएको 77 रनको विजय लक्ष्य पछ्याएको नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जीतमा ओपनर बिन्दु रावले सर्वाधिक 33 रन बनाइन्। उनले 30 बलमा 4 चौका प्रहार गरिन्। दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले 41 रनको साझेदारी गरे। पूजा महतो 28 रनमा अभिजित रहिन्। कप्तान इन्दु वर्मा 5 बलमा 1 चौकासहित 6 रनमा अभिजित रहिन्। कतारका लागि सहिरिनिन बाबु खान र खादिजा अहमदले 1-1 विकेट लिए।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपाका सभापति लामी छामे र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता साझा समृद्धिका लागि नेपालसँग सहकारी गर्न तयार रहेको मोदीको भनाई
3: ओलीले पार्टीको नेतृत्व तत्काल नछाड्ने राष्ट्रपति पौडेलले संविधानको धज्जी उडाएको आरोप
4: समस्याग्रस्त 23 सहकारीका संचालकको नाममा ओली सार्वजनिक लुकाइएको सम्पत्तिबारे सूचना माग
3: भारतको नयाँ दिल्लीको एक होटलमा भीषण आग लागि 21 मृत्यु दर्जनौ घाइते
4: र एसएससी महिला प्रिमियर कपमा नेपालको विजय शुरूआत कतार 8 विकेटले पराजित
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर

लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: me a extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
9: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
10: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
11: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98 चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ।

0: बागमती प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
4: म पनि तपाईँसँग घटकाले गर्छु नि।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

0: family ball and if he mans is our Himatwani.
1: Hajara
0: Himata.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
4: मरिने होइन हो वारी कास्टो लाको लाइ गरो एक मुठी पानी तताइदेऊ बा
5: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
6: के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
5: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत
8: जसको नाम नै पर्याप्त छ
9: दिदी बहिनी
8: दिदी बहिनी
9: दिदी बहिनी
8: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
9: हामी गर्न सक्छौ
8: गर्न सक्छौ

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0774-2020-27 सम्पर्क मोबाइल नम्बर 9857-22597
8: 9851-9918
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै

0: आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनो फाइब्राइट एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागडुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलर्जी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027
8: 24-027।
9: सम्पर्क मोबाइल नम्बर 98572-5697
8: 98511-81-918।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395524994582878।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 5 बज्यो।

0: നമസ്കാരം. സമുദായിക റേഡിയോ ദിദി ബൈനി പഞ്ചാന ബിത്തു പ്ലു ദുയി മെഗാസ്ലി താർ പാരിക്കു ഷാസ പാസ് റിസ്രിക്കു ഖബർ അപ്ഡേറ്റ് മാ സമാചാർ കൃഷി ബാറ്റു മദുർഗാകു ഹാർദിക സ്വാഗത ഛ ഹംരു പ്രസാരണ സേവാ പശ്ചിമാഞ്ചൽ ക്ഷേത്ര മാ പ്രത്യക്ഷ ര ഇന്റർനെറ്റ് ഓൺലൈൻ മാ www.radiodidibahini.org ലഗൻ ഗൈ രപനി സംസാർ ഭർ സുന്ന സകിൻ സ ഖബർ അപ്ഡേറ്റ് മാ ഖബർ ഘാരി ബനാഉ രാഷ്ട്രീയ സഭാ കോ ബൈഠക് ലഗാതാർ ആജ തീസ്രോ ദിൻ പനി അവരുദ്ധ യു പ്രസംഗ ബാറ്റു राष्ट्रीय सभा को बैठक बुधवार कार्यसूची में नहीं प्रवेश नगरिकन स्थगित भएको छ. विपक्षी दलहरूले नेपालले पनि भारत को सीमा मिचेको छ भन्ने प्रधानमंत्री बालेन शाह को अभिव्यक्ति फिर्ता माग राख्दै विरोध गरेपछि बैठक अघि बढ़न नसकेको हो. राष्ट्रीय सभा का अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसन में बस्न आग्रह गरे पनि सांसद नमानेपछि बैठक जेठ 26 गते दिउँसो सभा 1 बजेसम्मका लागि स्थगित गरिएको छ. प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा 6 विभिन्न उपसमितिहरू गठन गरिएका छन्. बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको हो, जस अन्तर्गत समिति परामर्श र समन्वयमा समितिका सांसदले डाक्टर लेखराज थापा, पुकार बम प्रभाढका, सीता थपलिया, रमेश कुमार मल्ल, राधिका रमतेल, महावीर पुन रहेको समितिकी सभापति डाक्टर ओशिजा शेरचन्दले जानकारी दिनुभएको छ. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई हार जितको विषय नबनाउन आग्रह गर्नुभएको छ. भण्डारीको सदस्यता पुनबहाली भएको सन्दर्भमा टीका टिप्पणी भइरहेका बेला अध्यक्ष ओलीले यस्तो प्रस्ताव भएको हो. बुधबार पार्टीको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भण्डारी विक्रमसम्म 2037 सालदेखि नै पार्टीको सदस्य रहेको प्रस्ताव भयो. अध्यक्ष ओलीले प्रक्रियालाई कसैको हार जीतका रूपमा व्याख्या गर्नु गलत भएको उल्लेख गर्नुभयो. यो हार जीतको प्रश्न नभएको केवल एउटा स्वाभिमानको प्रक्रिया भएको दावी गर्नुभयो. साँझ 5 बजेको खबर अपडेटको समय सकिएको छ. अहिले 6 बजे हामी फेरि भेट हुनेछौ. नयाँ र ताजा खबरका लागि तपाईँ हामीसँगै रहनुहोला. नमस्कार.
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
1: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
1: 98511

0: Media Extreme Energy Drink.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
8: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: सार्वजनिक गरिएको हो। दुई वर्ष अघि जेएनजी आन्दोलनका कारण कागजात जलेकाले पूर्ण पाठ तयार हुन सकेको थिएन। अदालतले कानूनले निर्धारण गरेको समय सीमामा न्यायाधीश नियुक्त हुन नसके न्यायपालिका पूर्ण क्षमतामा चल्न नसक्ने र यसले न्याय क्षेत्रको सार्वजनिक विश्वासमा ह्रास आउने उल्लेख गरेको छ। हाल सर्वोच्च अदालतमा 3 र उच्च अदालतमा 2 मुख्य न्यायाधीश सहित 3 न्यायाधीशको पद रिक्त रहेको छ।
2: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायिक सुशासन र जनआस्था अभिवृद्धिका लागि न्यायालयमा बिचौलिया प्रभाव, अनुचित पहुँच र अपारदर्शी व्यवहारप्रति शून्य सहनशीलता अप्नाइने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालत बार एसोसिएशनद्वारा आयोजित आफ्नो स्वागत तथा निवर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको विदाई कार्यक्रममा उहाँले अदालतप्रतिको विश्वास फैसलाको परिणाममा मात्र नभई समग्र न्यायिक प्रक्रिया कति स्वच्छ र निष्पक्ष छ भन्ने कुरामा निर्भर रहने बताउनु भएको हो। मुद्दाहरू बारम्बार स्थगित हुने र हेर्न नभ्याइने सूचीमा पर्ने समस्याले जनआस्था घट्ने जोखिम औल्याउँदै प्रधान न्यायाधीश शर्माले तोकेकै दिन सुनवाई हुने वातावरण बनाउन आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छ। पुराना मुद्दालाई प्राथमिकता दिने बताउँदै उहाँले न्याय सम्पादनलाई छिटो छरितो, पारदर्शी र कम खर्चिलो बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने बताउनु भएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि पार्टीको नेतृत्व नसम्हाली बीचमै विश्राम नलिने प्रश्न पार्नु भएको छ। काठमाण्डमा आयोजित पार्टीको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अनुकूल वातावरणमा प्रधानमन्त्री खान मात्र अध्यक्ष नबनेको भन्दै विषयमा झोला फ्याँकेर हिँड्ने आशंका नगर्न आग्रह गर्नुभयो। उहाँले पार्टीलाई सफलतामा पुर्याएर मात्र विधान सम्मत रूपमा विश्राम लिने स्पष्ट पार्नु भएको छ। एमालेभित्र नेतृत्व पुनर्गठन र हस्तान्तरणको उठिरहेका बेला अध्यक्ष ओलीले त्यसको कड़ा प्रतिवाद गर्नुभएको हो। कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई विविधता र फरक मतलाई सम्मान गर्ने राजनीतिक पार्टीका रूपमा अघि बढ़ाउनुपर्ने धारणा राखेपछि अध्यक्ष ओली आक्रामक रूपमा प्रस्तुत हुनुभयो। आफ्नो विकल्प खोज्ने र गुटबन्दी गर्ने नेताहरूलाई चेतावनी दिँदै ओलीले पार्टीको नीति र विधान उल्लंघन गरी कड़ा कार्यवाही हुने चेतावनी दिनुभयो। सोही अवसरमा उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदै उहाँलाई पार्टीमा सक्रिय बनाउने संकेत समेत गर्नुभएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध गरेपछि राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। बैठक शुरू हुन साथ सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग राख्दै नाराबाजी गरेपछि बैठक आगामी जेठ 26 गतेसम्मका लागि स्थगित भएको हो। यही अवरोधका कारण यसअघि सोमबार र मंगलबारको बैठक समेत प्रभावित भयो। आज बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभाका सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासमा जोड़ दिन आग्रह गर्नुभएको छ। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा वार्ता गर्न सरकारलाई सुझाव दिँदै नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले स्थापित कूटनीतिक संयन्त्र मार्फत नै निकास खोजिनुपर्ने बताउनु भएको हो।
1: संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिले आफ्नो नयाँ कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सदस्यहरूबाट प्राप्त सुझाव र प्रतिनिधि सभा नियमावलीका नयाँ व्यवस्थाहरूलाई समेटेर कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 पारित गरेको हो। समितिकै सभापति समीक्षा बास्कोटाको अध्यक्षतामा बसेको बैठकमा सांसदहरूले विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई आवश्यक निर्देशन दबाव दिनुपर्नेमा जोड़ दिएका छन्। यसैगरी प्रतिनिधि सभा अन्तर्गतकै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्य सम्पादनलाई प्रभावकारी बनाउन 6 विषयगत उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले उपसमितिहरूको गठन गर्नुका साथै तिनीहरूको कार्यविधि र आचार संहिता समेत पारित गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरसनका अनुसार परामर्श, स्वास्थ्य, शिक्षा, विज्ञान प्रविधि, संचार र खेलकुद सम्बन्धी गठित समितिहरूमा सांसदहरू महावीर पुन, डाक्टर तोसीमा कार्की, पुकार बम र रमेश कुमार मल्ल लगायतलाई जिम्मेवारी तोकिएको छ। सबै उपसमितिहरू सभापतिको मातहतमा रहनेर तिनीहरूले आफ्नो क्षेत्रको अध्ययन तथा अनुगमन गर्नुपर्नेछ।
2: मधेस सरकारले मन्त्रालयको संख्या घटाउन गृह कार्य शुरू गरेको छ। मन्त्री परिषदको बैठकले अर्थमन्त्री युवराज भट्टराईको समन्वयमा 3 सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरूमा सचिवद्वय पार्वती शर्मा र ओमनाथ पौडेल रहनु भएको छ। सत्ता साझेदार 3 दलबीच भएको 15 बुधे सहमति अनुसार मधेसमा हाल कायम रहेका 12 मन्त्रालयलाई घटाएर 9 सीमित गर्ने तयारी छ। उता लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। एमालेका तर्फबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकास मंत्री भूमेश्वर ढकाल, सिंचाई मंत्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मंत्री दिनेश पन्थी र स्वास्थ्य मंत्री खेम सारूले मुख्यमंत्री चेतनारायण आचार्य समक्ष सामूहिक राजीनामा बुझाउनु भएको हो। कंग्रेस र एमाले बीच सरकार पुनर्गठन र आलोपालो नेतृत्वको विषयमा छलफल चलिरहेको अवस्थामा एमाले आफ्ना मन्त्रीलाई हेरफेर गर्न यो कदम चालेको हो।
1: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि उहाँ अस्वस्थ भएका कारण मुख्यमन्त्री यमलाल खडेलले संसदमा यसको पूर्ण पाठ वाचन गर्नुभयो। सार्वजनिक नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन लक्ष्यलाई मुख्य प्राथमिकतामा राखेको छ। यो दोस्रो पञ्चवर्षीय योजना र बजेटका सिद्धान्तहरूमा आधारित रहेको छ। कृषिको उत्पादन र उत्पादकत्व बढ़ाएर खाद्य बालीमा आत्मनिर्भर बन्ने तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। साथै दिगो सड़क सञ्जाल, खानेपानी, सिंचाई र ऊर्जा क्षेत्रको विकासलाई जोड़ दिएको छ।
2: नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया रोक्ने संघीय सरकारको निर्णयका बीचमा बागमती प्रदेश सरकारले भने सवारी दर्तालाई निरन्तरता दिने भएको छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सवारी साधन दर्ताको अधिकार प्रदेश सरकारमै क्षेत्र अधिकारभित्र पर्ने उल्लेख गर्दै यातायात कार्यालयलाई दर्ता प्रक्रिया नरोक्न निर्देशन दिनुभएको हो। संघीय सरकारको निर्णयले अन्यल बढ़ेको भन्दै यातायात कार्यालय र व्यवसायले गुनासो गरेपछि प्रदेश सरकारले यस्तो कदम चालेको हो। बागमती प्रदेश सरकारले संघीय सरकारको पत्रमाथि अध्ययन भइरहेको र तत्कालका लागि व्यवसायको समस्यालाई ध्यानमा राख्दै कार्यालयहरूमा साबिक बमोजिम नै काम सुचारू राखिएको जानकारी दिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधानिकता गुमाएको दावी गर्नुभएको छ। एक अपील जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको 6 महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टी वैधानिक संकटमा परेको उल्लेख गर्नुभएको हो। राणाले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीका कारण पार्टीले आफ्नो शाह गुमाउँदै गएको आरोप लगाउनु भएको छ। उहाँले नेतृत्वको अकर्मणीयताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छोड़िरहेको र विश्वासको संकट चुलिएको जिकिर गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सुरक्षित कारोबार सँगै ढुक्क रहौ हरेक दिन।

0: California. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको मात्र बीमा सुविधा अन्तर्गत उपचार गर्न निर्देशन दिएको छ। वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै बोर्डले अर्को निर्णय नभएसम्मका लागि निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिक बाहेकका अन्य सबै स्वास्थ्य सेवा स्थगित गरेको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहका अनुसार बीमामा अतिरिक्त भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न अस्पताललाई आग्रह गरिएको छ। यस्तै बोर्डले सेवाग्राहीहरूलाई पनि स्वास्थ्य कर्मी र अस्पतालमाथि अनावश्यक दबाव सिर्जना गरेर आवश्यकता बाहेकका अवस्थामा सेवा लिन बाध्य नपार्न अनुरोध गरेको छ।
2: पर्वतको कुस्मा नगरपालिका दुई स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। ग एक 2929 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध दुई प 3805 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक जलझला गाउँपालिका 9 बनाउनी निवासी करिब 40 वर्षीय हीरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका एक मालढुङ्गा निवासी अन्दाजे 35 वर्षीय सुजन भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यूएईको वायुसेवा कम्पनी फ्लाई दुबईले इच्छा देखाएको छ। फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकासको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थलको 6 घण्टा लामो विस्तृत स्थलगत निरीक्षण र प्राविधिक अध्ययन पूरा गरेको छ। निरीक्षणपछि उपाध्यक्ष लुकासले पोखरा विमानस्थल प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण सुरक्षित रहेको बताउँदै पोखरा दुबई दैनिक सीधा उडान शुरू गर्न कम्पनी इच्छुक रहेको बताउनुभयो। उडानलाई मूर्त रूप दिन पर्यटन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्य बीच पटक पटक छलफल भइरहेको छ।
2: काठमाण्डुको मनमैसुर टोखा क्षेत्रबाट प्रहरीले हात्तीको 4 धारासहित 5 पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजीव महर्जन, ठेक प्रसाद गुरूङ, पुरन बोहरा, आयुष महर्जन र सन्त बहादुर भुजेल रहेका छन्। राष्ट्रपति कार्यालयको भित्तामा सजाइएको ती ऐतिहासिक धाराहरू गत भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा चोरी भएको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार छेत्रीका अनुसार तारकेश्वरको मनमैसु बस्ने राजीवको घर नजिकै खाली जग्गा मा गाडेर राखिएको अवस्थामा 2 र सन्त बहादुरको कोठाबाट झोलामा लुकाइएको थप 2 हात्तीको धारा बरामद गरिएको छ। छापा मार्ने क्रममा महर्जनको कोठाबाट लागू औषध ट्रामाजोलका 150 क्याप्सुल समेत फेला परेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ।
1: सरकारले स्थल मार्ग हुँदै नेपालभित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढ़ाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 रूपियाँ मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसूल लाग्ने छैन। यसअघि यो सीमा मात्र 100 रूपियाँ रहेकामा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 रूपियाँ पुर्याएको हो। सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सीमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा पनि दिइने छैन, तर 500 रूपियाँ मूल्यसम्मका घरायसी तथा निजी प्रयोगका वस्तुहरू साथमा ल्याएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर महसूल नलिई छान्न सक्ने व्यवस्था गरिएको छ।
2: काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका विभिन्न स्थानबाट चोरी भई फेला परेका 40 दुईपाङ्रे सवारी साधन सम्बन्धी धनीलाई हस्तान्तरण गरेको छ। आज कार्यालयमा आयोजित कार्यक्रमका बीच ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले 25 मोटरसाइकल र 15 स्कूटर धनीलाई जिम्मा लगाउनु भएको हो। विभिन्न समयमा परेका निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा कतिपय सवारी साधन वास्तविक त कतिपय नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेका थिए। खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 कोशी प्रदेशमा 58,66,83,000 रूपियाँ बेरोजु देखिएको हो। कोशी प्रदेशका 182 सरकारी कार्यालय विभिन्न समिति तथा 26 अन्य संस्था गरी 208 निकायको लेखा परीक्षण गर्दा यो परिणाममा बेरोजु फेला परेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ मात्रै 27,45,00,000 भन्दा बढ़ीको प्रमाण कागजात पेश भएको पाइएको छ भने 14,65,00,000 रूपियाँ असूल गर्नुपर्ने सूचीमा छ।
2: बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका संस्थापक शेयर धनी र उच्च व्यवस्थापकहरूलाई आफ्ना आपराधिक गतिविधिमा संलग्नता भए वा नभएको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। संस्थाको चुक्ता फौजीको 5% वा 50,00,000 रूपियाँ भन्दा बढ़ी शेयर स्वामित्व भएका लगानीकर्ता संचालक तथा उच्च व्यवस्थापकीय पदमा नियुक्त हुने व्यक्तिहरूले यो विवरण बुझाउनुपर्नेछ। राष्ट्र बैंकका अनुसार लगानीकर्ता र व्यवस्थापकले स्वदेश वा विदेशमा कुनै मुद्दा मामिला अनुसन्धान कालो सूचीमा परे नपरेको सरकारी एउटा तथा राजस्व तिर्न बाँकी रहे नरहेको र स्वार्थको दण्ड भए नभएको स्पष्ट पार्नुपर्नेछ।
1: शेयर कारोबार मापक नेफ्से परिसूचक आज सामान्य अंकले बढ़्यो। उतार चढ़ावका बीच नेफ्से परिसूचक 2.66 अंकले बढ़ेर 2,780.25 बिन्दुमा पुगेको हो। बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकममा पनि उत्साह थपिदिएको छ। आज 5,73,81,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर खरिद बिक्री भएको छ। आजको बजारमा विशेष गरी निर्जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूहको सूचक आज 3.37% बढ़ेर वैशाख 2 गते यताकै बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।
2: अब विदेशका खबर। थाइल्याण्डसँगको लामो समयदेखिको समुद्री सीमा विवाद समाधानका लागि कम्बोडियाले संयुक्त राष्ट्र संघीय महासन्धि अनक्लोज अन्तर्गत अनिवार्य मध्यस्थता प्रक्रिया शुरू गरेको छ। थाइल्याण्ड सरकारले गत महिना सन् 2001 को सीमा वार्ता सम्झौता एकपक्षीय रूपमा खारेज गरेपछि कम्बोडियाले यो कानूनी कदम चालेको हो। दुई देशबीच विवादित रहेको करिब 26,000 वर्ग किलोमिटर समुद्री क्षेत्रमा झण्डै 300 अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ।
1: पश्चिमी जापानको बाकायामा प्रान्तको दक्षिणी भागमा आज शक्तिशाली टाइफुन जाङमीले अवतरण गरेको छ। आँधीका कारण देशका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको उच्च जोखिम बढ़ेपछि जापानको मौसम विज्ञान विभागले व्यापक सतर्कता अपनाउन आग्रह गरेको छ। बाकायामाको कोजा नदीमा बाढ़ीको खतरा बढ़ेकाले आपतकालीन स्तरको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको नयाँ T20I वरियतामा नेपाली टोलीका ओपनर कुशल भुर्तेलले दुई स्थान सुधार गरेका छन्। नयाँ वरियता अनुसार भुर्तेल 64 स्थानमा उक्लिएका हुन्। सिंगापुरमा जारी एसियन गेम्स छनौट अन्तर्गत चीन विरूद्धको खेलमा भुर्तेलले 43 बलमा 129 रनको उत्कृष्ट इनिङ खेलेका थिए। यस्तै ब्याटिङ वरियतातर्फ रोहित पौडेल 88 र आशिष शेख 96 स्थानमा छन्। यता अलराउण्डरतर्फ भने नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी एक स्थान तल खस्कदै 5 स्थानमा पुगेका छन्। चीन विरूद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा अवसर नपाएका दिपेन्द्र 239 रेटिङ अंकका साथ वेस्ट इण्डिजका रस्टन चेससँगै संयुक्त रूपमा 5 स्थानमा रहेका हुन्।
1: नेपाल सुपर लीग फुटबलको चौथो संस्करण आगामी 5 सेप्टेम्बरबाट शुरू हुने भएको छ। एनएसएलका अध्यक्ष श्रेयांश कार्कीका अनुसार यस पटकको लीग देशव्यापी होम एण्ड अवे ढाँचामा सञ्चालन हुनेछ। प्रतियोगितालाई अझै व्यापक बनाउन हाल रहेका 7 क्लबमा 3 नयाँ क्लब थपेर टोलीको संख्या 10 पुर्याइने भएको छ।
2: र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लीग 2 को तयारीका लागि जर्सीसँग 2 खेलको दिवसीय अभ्यास श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्डसमा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पूर्व सन्ध्यामा नेपाली टोलीले जर्सीमा प्रशिक्षण गर्ने र सोही क्रममा आगामी जुलाई 13 र 15 तारीकमा जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका तय भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको यो त्रिकोणात्मक श्रृंखला आगामी जुलाई 21-31 नेदरल्याण्डसमा सञ्चालन हुँदैछ, जसमा नेपाल नामेबिया र आयोजक नेदरल्याण्डसँग सहभागी हुनेछ। मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: न्यायाधीश नियुक्तिमा ढिलाई नगर्न न्याय परिषदलाई सर्वोच्चको आदेश। न्यायालयमा बिचौलिया प्रभाव विरूद्ध शून्य सहनशीलता अप्नाइने। अप्ठ्यारो परिस्थितिमा पार्टी नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा। आफ्नो विकल्प खोज्ने र अनुशासन उल्लंघन गर्नेमाथि कार्यवाहीको चेतावनी।
2: कानून समितिको नयाँ कार्यविधि पारित। संवैधानिक आयोगका प्रतिवेदन कार्यान्वयन गर्न दबाव। मधेसमा मन्त्रालय घटाउने तयारी। लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा। उत्पादन र सुशासनमा कर्णाली प्रदेश सरकारको जोड़।
1: निजी अस्पतालमा स्वास्थ्य बीमाको सुविधा कटौती। आकस्मिक उपचार मात्र गर्न बोर्डको सर्कुलर। जेएनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट गायब पारिएको हात्तीको दारा बरामद। पाँचजनामाथि अनुसन्धान शुरू।
2: थाइल्याण्डले सीमा वार्ता सम्झौता खारेज गरेपछि कम्बोडिया कानूनी लड़ाईमा। संयुक्त राष्ट्रसंघ अन्तर्गत मध्यस्थता प्रक्रिया शुरू। टाइफुन जांगमीका कारण जापानमा उच्च सतर्कता। बाढ़ी र पहिरोको आपतकालीन चेतावनी जारी।
1: र आईसीसीको नयाँ टी20 वरियता सार्वजनिक। ब्याटिङतर्फ कुशल भुर्तेलको स्थानमा सुधार। अलराउण्डरमा दिपेन्द्र सिंह ऐरी पाँचौं स्थानमा झरे। नेपाल सुपर लीग आगामी सेप्टेम्बर 5 हुने। तीन नयाँ टोली थपिने। नेदरल्याण्डस भ्रमण अघि जर्सीसँग नेपालको अभ्यास श्रृंखला तय।
2: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: toilet pony, extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।
3: नौनानी दाई बन्न त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि त सुनिनु नपर्ने सिनो बन्न सका पनि हो।
5: हाम्रो बाङ हाम्रो धन डरले बाटो जोगाउन गरौँ जतन, वनमा जडेर लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवनबाट
0: बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रबार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधि बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: जसको नाम नै पर्याप्त छ
4: दिदी बहिनी
3: दिदी बहिनी
4: दिदी बहिनी
3: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
4: गर्न सक्छौ

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

नमस्कार सामुदायिक रेडियो दीदी बहनी पंचाना बिट ब्लू दुई मेगा असली तार पारी को खबर चौतारी मां समाचार को से बात हो मधुरगा को हार्दिक स्वागत छ हाम्रो प्रसारण सभा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ तपाईले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि संसारभर सुन्न सक्नुहुन्छ खबर चौतारीमा खबर अगाडि बढाउँ पर्वतमा ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु यो प्रसंगबाट पर्वत कुष्मा नगरपालिका दुई स्थित अरमादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जनाको ज्यान गएको छ पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग एक क 29 नम्बरको ट्रक विपरीत दिशाबाट आउँदै गरेको ध दुई प 38.05 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ दुर्घटनामा परि मोटरसाइकल चालक चलचला गाउँपालिका नौ बनौ निवासी करिब 40 वर्षीय हीरा गर्बुचा मोटरसाइकल पछाडि सवार कुष्मा नगरपालिका ओढा नम्बर एक मालढुङ्गा निवासी अन्दाजी 35 वर्षीय सुजन भण्डारीको मृत्यु भएको हो टक्कर ट्रक ठोकेबाट गम्भीर घाइते दुवैजनाको उपचारका लागि परदेश अस्पतालमा ल्याइएको केही बेरमा नै चिकित्सकले मृतक घोषणा गरेका छन् दुईजनाको टाउको शरीरका विभिन्न भागमा चोट लागेको थियो दुवै मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिनुभयो प्रहरीले ट्रक चालक तनहुको भीमादा नगरपालिका दुई निवासी करिब 35 वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रक सहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ पर्वतका सातोटी पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व चयन गरेको छ जेठ 15 गतेदेखि 17 गते सम्पन्नसम्म भएको प्रथम अधिवेशनबाट सबै पालिका सर्वसम्मत रूपमा चयन गरिएको हो दुई नगरपालिका पाँच गाउँपालिकामा सर्वसम्मत रूपमा कार्य समिति चयन गरिएको राजसुपा पर्वत उपसभापति सरू शर्माले जानकारी दिनुभयो शर्माका अनुसार कृष्ण नगरपालिका अध्यक्षमा रमेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ फलिवास नगरपालिका सभा पतिमा बेलकार्की पवन पयौ गाउँपालिका सभापतिमा ओम प्रकाश बस्याल महासिला गाउँमा सभापतिमा गलेन्द्र केसी बिहारी गाउँपालिका सभापतिमा सुशील गिरी चयन हुनुभएको छ यसैगरी मोदी गाउँपालिका सभापतिमा प्रताप हमाल जलजला गाउँपालिकामा गोविन्द रेग्मीको सभापतित्वमा 13 सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएका छन् यसअघि जिल्लाका 61 वटा कार्य समिति विस्तार गरिएको थियो राजसभा प्रथम जिल्ला अधिवेशनमा 23 गते आयोजना गरिएको छ यस अगाडि ओडा पालिका अधिवेशन सम्पन्न गर्नुको साथै जिल्ला प्रदेश केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट गरिसकेको उपसभापति शर्माले जानकारी दिनुभएको छ पर्वत जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालन रहेका व्यवसायको नियमित अनुगमन अभियान शुरू गरेको छ उपभोक्ताको स्वास्थ्य सुरक्षा र गुणस्तर सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल होटल मासु पसल र अन्य व्यवसायमा अनुगमन थालिएको गाउँपालिका अध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो अभियान अन्तर्गत व्यवसाय दर्ता नवीकरणको अवस्था मूल्य सूचीको व्यवस्था सरसफाई खाद्य पदार्थको गुणस्तर म्याचकेक अब भोग्य वस्तुको बिक्री नभए नभएको विषयमा विशेष निगरानी गरिनेछ अनुगमनका क्रममा कानून अनुसार व्यवसाय दर्ता वा नवीकरण नगरेका मूल्य सूची नराखेका म्याच सकिएका सामग्री बिक्री वितरण गरेको पाइएमा आवश्यक कार्यवाही प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ

0: म्याग्दी मालिका गाउँपालिका छ डाँडा खर्ककी राममाया खत्रीले 70 वर्ष उमेरमा नागरिकता प्रमाण पत्र लिनुभयो। एकल महिला शारीरिक रूपमा अपाङ्ग खत्रीलाई जिल्ला प्रशासनले अन्य सेवाग्राही जस्तै भिड राखिएन, परजियाको कार्यकक्षमा राखेर नागरिकता दियो। गाउँमा आफ्नो उमेरका साथीले सामाजिक सुरक्षा भत्ता खाने उमेरमा नागरिकता समेत नपाएको गुनासो घरमा बारम्बार गरेपछि कान्छो भाइ गभे खत्रीले आवश्यक कागज पत्र जुटाए जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै 70 वर्षीय राम मायाको हातमा नागरिकता प्राप्त भयो। मंगलबार प्रमुशिला अधिकारी रविन्द्र आचार्य र सहायक पर्ची अकुल प्रसाद आचार्यले राम मायालाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुशी छल्किएको थियो। 2013 सालमा जन्मिनु भएकी राममायाको एउटा हात चल्दैन। नागरिकता पाएसँगै अब वृद्ध भत्ताले औषधि उपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने वृद्ध राममायाले बताउनु भएको छ। नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ। राममायाले भन्नुभयो, नागरिकतासँगै राष्ट्रिय परिचय पत्र समेत बनेपछि भाइको जिम्मेवारी पूरा भएको गर्वे खत्रीको भनाइ छ। जीवनको उत्तराधमा पुगेर अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको पर्जी आचार्यले बताउनुभयो। यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 MHz तार पारेको खबर चौतारी सुन्दै हुनुहुन्छ। चौतारीमा खबरको क्रम बाँकी छ, केछिनको छोटो व्यापारिक विश्राम पछि।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याइ कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
10: मणिपाल सुचेन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
13: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, युनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
15: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 23 गते शनिबार।
16: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
17: सम्पर्क फोन नम्बर 0674202027,
16: 420027।
17: सम्पर्क मोबाइल नम्बर 98572597,
16: 98511 89918।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सुचन अस्पताल तथा सेवा सूची हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674202027
1: 24027
6: सम्पर्क मोबाइल नम्बर 9857225597
1: 9511918।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: Media Extreme Energy Drink.
1: Radio City Bahini 95.2 MHz.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलि कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोडिएको विषयमा भ्रम सृजना गर्ने छुट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको, कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना चर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुन्यो कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान, सार्वभौम सत्ता, जनपन सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भयो मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भ्रामक, गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडक सड़कसम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक सम्वाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। कुनै आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनुहोला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले
1: पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्,

0: स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचन्दले भन्नुभयो,
1: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव माननीय सदस्य लेखजन थापा, माननीय सदस्य पुकार बम, माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता थुपलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रमतेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु।
2: माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जानकारी।
0: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिति र उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्चनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
4: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
0: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल यो खेलको विजेतासँग खेल्नेछ।
5: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
6: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
5: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष

0: अब बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शंखुवास सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
8: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातीको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
9: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
8: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
10: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे, लेख पढ गर्न पनि धेरै समस्या हुन्छ। कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ। विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
8: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्। छब्बीस पाती भेरा गाउँपालिका वडा नम्बर 3 की सुशीला बोहरा।
11: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
8: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
12: अहिले हावाहुरीको समयमा के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन, खासै हावाहुरीको कारण चाहिँ बढी चाहिँ लाइन चाहिँ अवरुद्ध हुन्छ, रुख चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको जड भनेको रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अवरुद्ध हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र दिन लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र बाँसबाट प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
8: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
13: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
7: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
17: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
18: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
13: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो, तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन, जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेछौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ, यस्ता थुप्रै छन्।
19: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो,
13: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिँ संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन, अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
19: अहिले, त्यो
13: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिँ सम्भावनाहरू देखिन्छ,
19: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
13: होइन, यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त, हाम्रा चाहिँ पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन, जस्तै अब नेपाली कंग्रेसको जाने इलामबाट जितेर आउनुभएको जाने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिँ हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त, अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ,
19: तर अब पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना छुट्टा छुट्टी किताबमा उभिने देखिने खालको हुन्थ्यो, अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटका देखिन्छ कि देखिन्न,
13: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन, जस्तै मैले चाहिँ म दलित कम्युनिटीबाट चाहिँ हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु, अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
19: दलित समुदायबाट
13: होइन, अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन,
19: तयार देख्नु भएको छैन,
13: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जाने त्यो मैले के भन्नु खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुहाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन, तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन, जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको जाने उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको जाने त्यो सेक्टरल जुन क्षमता छ त्यो वास्तवमा राम्रो छ होइन, त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ, तर जाने अब यो तिमीहरू पुराना हौ, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन, यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यस्तरी बाँधिएको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो,
19: भत्काउन पाइएन भनेर अदालतमा मुद्दा पनि
13: पर्यो होइन, अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु,
19: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाल्यो नि, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेछ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ?
13: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन, अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हुन्थ्यो, सब अधिकांश जाने ऐलानीमा छन्, अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलितले
19: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
13: किनभने जाने
19: कस्तो अवस्थामा कसरी
13: यसो गर्न सक्थ्यो होइन, मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन,
19: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
13: त्यो एउटै कुरा थिएन, 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकारको गरे घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि, उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो, त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थियो योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेला भन्दा सकल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालबुर्जा बाँड्ने काम उहिले सकिन्छ
19: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनैतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
13: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नुको छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
7: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले रातिको ठिक 8 बज्यो।

0: घाटीको संज्ञा,
1: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि सहकार्य गर्न तयार रहेको मोदीको प्रतिक्रिया, विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ेको रविको भनाई,
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न गरिएको हस्ताक्षर निष्क्रिय भएको कांग्रेस संसदीय दलको ठहर,
1: भारतको नयाँ दिल्लीको एक होटेलमा भीषण आग लागे 21 जनाको मृत्यु, दर्जनौ घाइते,
0: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित, फाइनल पुग्न असफल।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज राज्य सत्ता र पार्टीभित्रको अन्तर संघर्षमाथि आक्रोश पोख्नु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई राष्ट्रघातको संज्ञा दिनुभएको छ। नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएर विवादमा तानिएपछि ओलीले बालेनमाथि हमला गर्नुभएको हो। लोकतन्त्र, गणतन्त्र र संघर्ष गरेका दलहरूप्रति वितृष्णा फैलाएर भदौ 23 र 24 गते घटना घटाइएको भन्दै ओलीले त्यसैको बलमा बनेको सरकारले देशमा अराजकता मच्चाइरहेको आरोप लगाउनुभयो। यो अराजकता धेरै दिन नटिक्ने ओलीको भनाइ छ। जेएनजी आन्दोलनबारे छानबिन गरेको सरकारी आयोगमाथि आफ्नो पहिलेदेखि नै आपत्ति रहेको सुनाउँदै ओलीले आफ्नो सम्पत्ति विवरण नदिने समेत बताउनुभयो।
3: छानबिन गरे जै गर्ने तर फसाउने फलाना फलानालाई, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू ज जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। कसैको अचाटली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने, मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार।
1: त्यति मात्र होइन, ओलीले तत्काल पार्टीको नेतृत्व नछोड्ने सन्देश समेत दिनुभएको छ। पुष 3 गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि गत वर्ष आफूलाई एमालेका महाधिवेशन प्रतिनिधिले अध्यक्ष छानेकाले अहिलेको अप्ठ्यारो अवस्थामा नेतृत्व छाडेर नजाने उहाँले बताउनुभयो।
3: मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे अहिले पनि चर्चा चल्ने गरेको भन्दै ओलीले केही दिन अगाडि मात्रै सदस्यता दिएको जानकारी दिनुभयो। त्यसक्रममा ओलीले अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्ति लगाएर संविधानको धज्जी उडाएको आरोप लगाउनु भएको छ।
3: जुन चिज गर्नु नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा, त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनु पर्छ। सम्मानित संस्थाको बारेमा मलाई बोल्न इच्छा थिएन, तर यो वास्तव नै बडो जुक्तिका साथ लोकतन्त्र एक पछि अर्को कदमबाट सिद्ध्याउने काम भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। भेटको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबूत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल र भारत बीचको साझा समृद्धि तथा उज्जवल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताउनु भएको हो। प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको छिमेकी पहिलो नीति अन्तर्गत प्राथमिकता साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देश बीचको विशेष बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत तत्पर रहेको उल्लेख गर्नुभएको छ। वहाँले नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पूर्वाधार, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहकार्य बढ़ाइने विश्वास व्यक्त गर्नुभएको छ। मोदीसँगको भेटपछि सभापति लामिछानेले पनि सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। वहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै सभापति लामिछानेले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। सोमबार भारत भ्रमणमा जानुभएका लामिछानेले हिजोदेखि उच्च स्तरीय भेटवार्ता शुरू गर्नुभएको थियो। हिजो उहाँले भारतीय गृहमन्त्री र विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेट गर्नुभएको थियो।
1: विपक्षीको अवरोध जारी रहेपछि राष्ट्रिय सभाको बैठक एक साताका लागि धकेलिएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षीले अवरोध जारी राखेपछि आज पनि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक जेठ 26 गते दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको हिजो र अस्तिको बैठकमा पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको थियो। यस्तै विपक्षीको चर्को विरोधपछि प्रतिनिधि सभा बैठक पनि जेठ 25 गतेसम्मका लागि रोकिएको छ। प्रधानमन्त्री शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा जवाब दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएपछि संसद र सड़कमा सर्वत्र विरोध भइरहेको छ।
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। मुख्यमन्त्री सहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय गरिसकेको छ। यही बेलामा कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो।
1: सुदूरपश्चिम प्रदेश संसदीय दलले दलका नेता परिवर्तन गर्ने उद्देश्यले गरिएको हस्ताक्षर अभियान निष्क्रिय भएको ठहर गरेको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले जेठ 8 गतेको हस्ताक्षर निवेदन स्वतः निष्क्रिय भएको निष्कर्ष निकालेको हो। बैठकले जारी गरेको निर्णयमा मानबहादुर रावल, दिवान सिंह विष्ट लगायतका सांसदले गरेको हस्ताक्षर सहितको निवेदन सम्बन्धमा जेठ 17 गते 12 जना सांसदको उपस्थितिमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै उक्त हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरेको छ। यसअघि शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै 9 जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गर्नुभयो। हस्ताक्षर अभियानमा सहभागी रहेका अन्य सांसदहरू आजको संसदीय दलको बैठकमा अनुपस्थित थिए। महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उहाँको पद जोगिएको छ। प्रदेश सभामा 18 जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा 9 र विपक्षमा 8 जना सांसद छन्। प्रकाश देउवा अमेरिकामा हुनुहुन्छ।
0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख यतिराज जोशीको उपस्थितिमा मुख्यमन्त्री एमलाल कणेलले आजको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा विशेष गरी कृषि, स्वास्थ्य, सड़क पूर्वाधार, खेल र सिंचाई सुविधा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। धेरैजसो पुराना कार्यक्रमहरूलाई नै नयाँ नीति तथा कार्यक्रममा समेटेर ल्याइएको छ। बजेट कार्यान्वयन, सुधार, आयोजनाको छनौट, आन्तरिक आमदानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरिने बताइएको छ। नीति तथा कार्यक्रममा मुख्यमन्त्री कणेलले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिएको बताउनु भएको छ। कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको सरकारले 11 बढ़ी आकर्षक नारामा समावेश गरेको छ। नीति तथा कार्यक्रममा एक गाउँ एक व्यावसायिक फलफूल बगैंचा, स्वस्थ माटो दिगो उत्पादन र एक स्थानीय तह एक कृषि पाठशाला अभियान जस्ता नाराहरू समेत समावेश गरेको छ।
1: नेपाल परिवेशमा अब सीमाबाट 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुणस्तरीय प्लम्बिङको
5: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: सरकारले स्थल मार्गको सीमा नाकाबाट ओहोर दोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छूट सीमा बढ़ाएको छ। 100 रूपियाँको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याइएको हो। राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थल मार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले 500 रूपियाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसूल नलिई छाड्न सक्नेछन्। यसअघि 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको चर्को विरोध भएको थियो। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याब्लेट वा ल्यापटप वा कम्प्यूटर मध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसूल तिर्नु नपर्ने व्यवस्था रहेको छ।
1: विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँ स्थित खुला मंचबाट साइकल र्याली निकालियो, जहाँ सहभागी थिए सत्तारू राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरू। हरेक वर्ष जसो विश्व साइकल दिवसका अवसरमा काठमाडौँ उपत्यकामा खास गरी यस्ता कार्यक्रमको आयोजना गर्ने गरिन्छ, तर ठूला सवारी साधनको खचा खस रहेको देशको राजधानी काठमाडौँ उपत्यकामा समेत साइक्लिङ कल्चरलाई विकास गर्न सकिएको छैन। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
8: साइकललाई वातावरण मैत्री, स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा हेरिन्छ। विश्वका केही विकसित देशमा साइक्लिङलाई कल्चर अर्थात संस्कृतिकै रूपमा विकास गरिएको पाइन्छ। युरोपका नेदरल्याण्ड्स, डेनमार्क जस्ता देशका मानिसहरू दैनिक कामकाजमा साइकलकै प्रयोग गर्छन्। तर हामी कहाँ देशको राजधानी काठमाडौँमै साइकल लेन छैन। उपत्यकाको ललितपुर महानगरले साइकल लेन बनाएर साइक्लिङलाई सहज बनाउन त खोजेको छ, तर नजिककै काठमाडौँ महानगर र भक्तपुरका सड़कमा साइकल लेन नहुँदा साइकल प्रेमीहरू समेत निरुत्साहित देखिन्छन्। साइकल अभियन्ता डाक्टर तारालाल श्रेष्ठ साइकल सुरक्षालाई केवल लेन निर्माणसँग मात्र जोडेर हेर्न नहुने बताउनुहुन्छ।
4: जसलाई सबभन्दा साइकल सुरक्षा आवश्यक छ, जसले 12 घण्टा 16 घण्टा दैनिक साइकल कि त चलाउँछ, पेडलिङ गर्छ कि पुस गर्छ, त्यसरी गुजारा गर्नेहरू यति लाखौं 50-60 लाख छन्। उहाँहरूको लागि गभर्मेन्टले केही पनि गरेको छैन। जो बिहान एकछिन बोसो पगाल्न, भुँडीको घटाउन, साइकल चढाउने अनि फोटोहरू खिच्ने, त्यो पपुलिस्ट खालको होइन चार बात गर्ने, त्यस्तोहरूको लागि मात्रै सरकारले केही गरिदिन खोजेको जस्तो देखिन्छ।
8: पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर इलेक्ट्रिक साइकलको लोकप्रियता बढेको छ। यसले गर्दा उकालो बाटो र लामो दूरीको यात्रा पनि सहज भएको छ। उमेर ढल्केका मानिसहरूले पनि यस्ता साइकल चलाउन सक्ने श्रेष्ठ बताउनुहुन्छ।
4: कार चढ्नेहरूले पनि आवश्यक पर्दा मात्रै कार चढुन्, अनावश्यक रूपमा छोटो यात्रामा जाँदा साइकल चढुन्, स्वास्थ्यको लागि गर्नेहरूले पनि रेगुलर साइक्लिङमा आउन्। अब त ई साइकल पनि आएको छ, वृद्ध अथवा ज्येष्ठ नागरिक भइसक्नु भएको छ, स्वास्थ्य त्यति बलियो छैन, कमजोर छ, स्टामिना भन्नेलाई विद्युतीय साइकल आएको छ, साइकल सम्भव छ भनेर देखाउनु पर्छ। देशको धेरै ठूलो बजेट यता हाउ गर्दै देखावटी जस्तो देखाउँदै खर्चहरू गर्नु हुँदैन।
8: विश्व साइकल यात्री पुष्कर शाहले नेपाल देश नै साइकलका लागि उपयुक्त रहेको बताउनु भएको छ।
9: नेपाल जस्तो एउटा भूप्रदेश स्थित देशमा साइकलको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ। काठमाडौँ जस्तो सानो सहर, पोखरा जस्तो सानो सहर, विराटनगर अथवा बैरवा साना सहरहरू जहाँ चाहिँ साइकल मैत्री हुन्छ सहरहरू, जस्तो मौसमको हिसाबले पनि ठिक छ काठमाडौँ। काठमाडौँमा काहीँ पनि साइकल ओर्लेर ठेलेर हिँड्नु पर्दैन, त्यस कारण यस्ता सहरहरूको लागि चाहिँ साइकल मैत्री सहर बनाउनको लागि साइकल लेनहरूको आवश्यकता छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 वटा सहकारीका संचालकहरूले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका संचालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। तपाई हाम्रो बहुद्देश्य सहकारी, हाम्रो सगरमाथा, नागरिक कल्याण, यमुना आइडल लगायत 23 वटा सहकारीका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा समितिमा सूचना दिन भनिएको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व, फरक फरक ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।
1: स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्ने निर्देशन दिएको बताउनुभयो। बोर्डले यही जेठ 16 गतेबाट वित्तीय स्रोत अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेक सबै सेवा स्थगित गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान गर्न आग्रह समेत गरेको थियो। त्यसै गरी सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्य कर्मीमाथि अनावश्यक दबाव सृजना गरेर आवश्यकता बाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न भनिएको थियो। बोर्डमा आबद्ध भई 36 वटा निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
0: प्रहरीले हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 युवालाई सार्वजनिक गरेको छ। प्रहरीले राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 जनालाई आज सार्वजनिक गरेको हो। सार्वजनिक हुनेमा काठमाडौँ तारकेश्वर नगरपालिका नौ, मनोवैजुका 25 वर्षीय राजीव महर्जन, गोर्खाको धारसे गाउँपालिका चार लाप्राक घर भई तारकेश्वर 10 मनोवैजु बस्ने 26 वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौँ महानगरपालिका 17 घर भएका 27 वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका 3 घर भई टोखा नगरपालिका 2 स्वप्न तीर्थ बस्ने 24 वर्षीय पूरण बोहरा र गोर्खाको अजीरकोट गाउँपालिका 4 घर भई मनोवैजु बस्ने 20 वर्षीय सन्त बहादुर भुजेल छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट हेर्न नभ्याइनेमा परेको छ आज प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी विनोद शर्मा अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा तोकिएको पेशी हेर्न नभ्याइनेमा राखिएको हो संवैधानिक इजलासमा रहेका मुद्दा मध्ये आज दुईवटा मुद्दामा मात्रै सुनवाई भएको छ अधिवक्ता गीता थापाले दिएको निवेदनमाथि सुनवाई गर्दै यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दरपीट उपर गरेको निवेदनलाई संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको थियो अधिवक्ता थापाले राष्ट्रपति कार्यालयसित निवास लगायतै विपक्षी बनाई संवैधानिक परिषद सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाजिएको दावी गर्दै रिट दिनुभएको थियो
3: सरकारले संचार माध्यमलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनमा कड़ाई गर्ने संकेत गरेको छ आज मन्त्रालयमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिर सिन्हाले धेरै संचार माध्यम विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र संचारमा रहेकाले त्यस्तालाई बन्द गरिनुपर्ने धारणा राख्नुभएको हो लोक कल्याणकारी विज्ञापनले वास्तवमै जनताको हित नगरेको उहाँको आशय थियो
4: पोखरा महानगरपालिकाले पोखरा बसपा क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ केही दिन अघि मात्रै जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नम्बर 17 वडाध्यक्ष राधिका साई योगीले बताउनुभयो
3: कोशी प्रदेशमा चालू आर्थिक वर्षको 10 महिनामा 38 बाल विवाह सम्बन्धी मुद्दा सूचना दर्ता भएका छन् हराएका बालबालिका खोजतलाश समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 1098 साउनदेखि वैशाख मसान्तसम्म प्रदेशका 14 जिल्ला मध्ये 4 जिल्लाबाट ती सूचना दर्ता भएका हुन् बाल अधिकार तथा सुरक्षणकर्मी संरक्षणकर्मी सुमन अधिकारीका अनुसार सबैभन्दा बढ़ी मोरङमा 24 सुनसरीमा 11 इलाममा 2 र उदयपुरमा एउटा सूचना दर्ता भएको छ विक्रमसम्म 2078 राष्ट्रिय जनगणना अनुसार कोशी प्रदेशमा 9713 बाल विवाह घटना भएको तथ्याङ्क छ पछिल्लो समय टोल टोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बाल क्लबका कारण बाल विवाह न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको संरक्षणकर्मी अधिकारीले बताउनुभयो
4: हिजो 22.21 अंकले बढ़ेको शेयर बजार आज 2.66 अंकले बढ़ेको छ सो वृद्धिपछि नेप्से परिसूचक 2780 बिन्दुमा कायम भएको छ आज कारोबार रकम बढ़ेको छ हिजो 5.26 अर्ब करोड़को कारोबार भएकोमा आज 5.73 अर्ब करोड़को कारोबार भएको छ आज 149 कम्पनीको मूल्य बढ़दा 116 घटे भने 6 स्थिर रह्यो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा परि कम्तीमा 21 जनाको मृत्यु भएको छ प्रहरीले पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका कारण यस घटनालाई पुष्टि गरेको छ दिल्लीको दक्षिणी भागमा रहेको भीड़युक्त बस्तीमा अवस्थित बेड एण्ड ब्रेकफास्ट क्लोरिस स्टे होटलमा आज आगलागी भएको हो आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फँसेका थिए 40 बढ़ी घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ घटनास्थलमा 8 दमकल परिचालन गरी लामो समयपछि आगो नियन्त्रणमा लिइएको थियो अधिकारीहरूका अनुसार 21 जनालाई मृत घोषणा गरिएको छ
4: लेबनानमा युद्ध विराम वार्ताको प्रक्रिया जारी रहेकै बेला इजरायलले आज पनि विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको बताइएको छ चिकित्सा स्रोतलाई उद्धृत गर्दै एएफपीले इजरायली आक्रमणमा कम्तीमा 6 जनाको मृत्यु भएको जनाएको छ इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गर्न खोजेको एक लड़ाकू विमानलाई रोकेको दावी गरेको छ इजरायली अधिकारीहरूले हिजबुल्लाहले उत्तरी इजरायलका समुदायहरूलाई लक्षित गर्दै क्षेपास्त्र प्रहार गरेको आरोप लगाउँदै त्यसको प्रतिकार स्वरूप बेरूतको दक्षिणी उपनगरमा आक्रमण गर्ने चेतावनी दिएका छन् यद्यपि हिजबुल्लाहले भने तत्काल उत्तरी इजरायलमा कुनै आक्रमण नगरेको जनाएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा आज भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग 2-1 गोलले स्तब्ध बन्यो। पहिलो हाफमा 1-1 बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप गोल खान पुग्यो। इन्जुरी समयमा 93 मिनटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। 22 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएकी थिइन्। 46 मिनटमा बंगलादेशकी ऋतु पूर्णा चकमाले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा पुर्याइन्। नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो।
4: नेपालले एसीसी महिला प्रिमियर कपमा विजय शुरूआत गरेको छ। मलेसियाको कोलेज टोङको जाफर क्रिकेट ओभल मैदानमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारले 8 विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतार 16.5 ओभरमा 76 रन बनाउँदै अल आउट भएको थियो। कतारले दिएको 77 रनको विजय लक्ष्य पछ्याएको नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाउँदै पूरा गर्यो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: ओलीले पार्टीको नेतृत्व तत्काल नछाड्ने, राष्ट्रपति पौडेलले संविधानको धज्जी उडाएको आरोप, बालिङलाई राष्ट्रघातीको संज्ञा,
3: राष्ट्रपाका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि मोदी तयार, विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़न चाहेको रविको भनाई,
4: लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका 4 मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न गरिएको हस्ताक्षर निष्क्रिय भएको कांग्रेस संसदीय दलको ठहर,
3: भारतको नयाँ दिल्लीको एक होटेलमा भीषण आग लागि 21 जनाको मृत्यु, दर्जनौं घाइते,
4: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित, फाइनल पुग्न असफल।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मलाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठूलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थापिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गरेर पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्लन् केही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री भालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी होसन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
5: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतले सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले पुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
8: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ। सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो झन्झनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर झनझन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्छ।
8: एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्रहरू पनि सबै सातै जान्छ पानी कम पर्दिने बित्तिकै।
9: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खालको एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसंचार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। अघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्ट कमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
11: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
10: It's 9 p.m.

21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
2: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु

0: चिन्नुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-15-16-094 98-476-39691।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
2: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
1: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
2: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857222597
7: 9811989918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू,
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: Media.
1: Extreme energy drink.
2: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचिन अस्पताल तथा सेवा सुची हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 30 गते शनिबार
7: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु झुकडुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
7: यही जेठ 30 गते शनिबार
3: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674 2027
3: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511 89918। रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

नमस्कार सामुदायिक रेडियो दीदी बहनी पंचना भी थुपलो दुई मेगा असले तार पारी को खबर चौतारी मैं समाचार को से बात रहा हूँ मधुर्गा को हार्दिक स्वागत छ हाम्रो प्रसारण सभा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ तपाईले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि संसारभर सुन्न सक्नुहुन्छ खबर चौतारीमा खबर अगाडि बढाउँ पर्वतमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु यो प्रसंगबाट पर्वत कुष्मा नगरपालिका दुई स्थित अरमादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको ज्यान गएको छ पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग एक क 29 नम्बरको ट्रक विपरीत दिशाबाट आउँदै गरेको ध दुई प 38.05 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ दुर्घटनामा परि मोटरसाइकल चालक जलचला गाउँपालिका नौ बनाउनेवासी करिब 40 वर्षीय हीरा गर्बुचा मोटरसाइकल पछाडि सवार कुष्मा नगरपालिका ओडा नम्बर एक मालढुङ्गा निवासी अन्दाजी 35 वर्षीय सुजन भण्डारीको मृत्यु भएको हो टक्कर ट्रक ठोकेबाट गम्भीर घाइते दुवैजनाको उपचारका लागि परदेश अस्पतालमा ल्याइएको केही बेरमा नै चिकित्सकले मृतक घोषणा गरेका छन् दुईजनाको टाउको शरीरका विभिन्न भागमा चोट लागेको थियो दुवै मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिनुभयो प्रहरीले ट्रक चालक तनहुको भीमादा नगरपालिका दुई निवासी करिब 35 वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रक सहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ पर्वतका सातोठी पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व चयन गरेको छ जेठ 15 गतेदेखि 17 गते सम्पन्नसम्म भएको प्रथम अधिवेशनबाट सबै पालिका सर्वसम्मत रूपमा चयन गरिएको हो दुई नगरपालिका पाँच गाउँपालिकामा सर्वसम्मत रूपमा कार्य समिति चयन गरिएको राजसुपा पर्वत उपसभापति सरू शर्माले जानकारी दिनुभयो शर्माका अनुसार कृष्ण नगरपालिका अध्यक्षमा रमेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ फलिवास नगरपालिका सभा पतिमा बेल कार्की पवन पयो गाउँपालिका सभापतिमा ओम प्रकाश बस्याल महासला गाउँमा सभापतिमा गलेन्द्र केसी बिहादी गाउँपालिका सभापतिमा सुशील गिरी चयन हुनुभएको छ यसै गरी मोदी गाउँपालिका सभापतिमा प्रताप हमाल जलजला गाउँपालिकामा गोविन्द रेग्मीको सभापतित्वमा 13 सदस्यीय कार्य समिति सर्वसम्म चयन भएका छन् यसअघि जिल्लाका 61 वटा कार्य समिति विस्तार गरिएको थियो राजसपा प्रथम जिल्ला अधिवेशनमा जेठ 23 गते आयोजित गरिएको छ यस अगाडि ओडा पालिका अधिवेशन सम्पन्न गर्नुको साथै जिल्ला प्रदेश केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट गरिसकेको उपसभापति शर्माले जानकारी दिनुभएको छ पर्वत जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालन रहेका व्यवसायको नियमित अनुगमन अभियान शुरू गरेको छ उपभोक्ताको स्वास्थ्य सुरक्षा र गुणस्तर सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल होटल मासु पसल र अन्य व्यवसायमा अनुगमन थालिएको गाउँपालिका अध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो अभियान अन्तर्गत व्यवसाय दर्ता नवीकरणको अवस्था मूल्य सूचीको व्यवस्था सरसफाई खाद्य पदार्थको गुणस्तर म्याच सकिएका भोग्य वस्तुको बिक्री नभए नभएको विषयमा विशेष निगरानी गरिनेछ अनुगमनका क्रममा कानून अनुसार व्यवसाय दर्ता वा नवीकरण नगरेका मूल्य सूची नराखेका म्याच सकिएका सामग्री बिक्री वितरण गरेको पाइएमा आवश्यक कार्यवाही प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ

0: म्याग्दी मालिका गाउँपालिका छ डाढा खर्ककी राममाया खत्रीले 70 वर्ष उमेरमा नागरिकता प्रमाण पत्र लिनुभयो। एकल महिला शारीरिक रूपमा अपाङ्ग खत्रीलाई जिल्ला प्रशासनले अन्य सेवाग्राही जस्तै भीड राखिएन, प्रहक परजियाको कार्यकक्षमा राखेर नागरिकता दियो। गाउँमा आफ्नो उमेरका साथीले सामाजिक सुरक्षा भत्ता खाने उमेरमा नागरिकता समेत नपाएको गुनासो घरमा बारम्बार गरेपछि कान्छो भाइ गभे खत्रीले आवश्यक कागज पत्र जुटाए जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै 70 वर्षीय राम मायाको हातमा नागरिकता प्राप्त भयो। मंगलबार प्रमुशिला अधिकारी रविन्द्र आचार्य र सहायक पर्जी अकुल प्रसाद आचार्यले राम मायालाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुशी छल्किएको थियो। 2013 सालमा जन्मिनु भएकी राममायाको एउटा हात चल्दैन। नागरिकता पाएसँगै अब वृद्ध भत्ताले औषधि उपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने वृद्ध राममायाले बताउनु भएको छ। नागरिकता पाएपछि निकै खुशी लागेको छ, अब भत्ता पनि पाइन्छ। राममायाले भन्नुभयो, नागरिकतासँगै राष्ट्रिय परिचय पत्र समेत बनेपछि भाइको जिम्मेवारी पूरा भएको गर्भे खत्रीको भनाइ छ। जीवनको उत्तराधमा पुगेर अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुशी लागेको पर्जी आचार्यले बताउनुभयो। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 92.2 मेगाहर्जले तार पारेको खबर चौतारी सुन्दै हुनुहुन्छ। चौतारीमा खबरको क्रम बाँकी छ, केछिनको छोटो व्यापारिक विश्राम पछि।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलेन्स।